हाँ जी ग्रांड ओरिजिन को तस्वीर रेडियो अमन एफएम एट सी शरीय 4 बटा ग्राम प्रोग्राम तास दी 4 के कॉस्मेटिक स्क्रीन पे तावन सरा दियो ले सुनत दुला सुबह जो पूरी और जी 4 के कॉस्मेटिक स्क्रीन तास ता मुख्तलिफ प्रोडक्ट राडी दी के मुख्तलिफ किस्म साबुन शैंपूआन तेल वगैरह दी दा तासो इस्तेमाल ले शी जी ग्रांड ओरिजिन को जियो बल सवाल तरफ ता जम गरुर वे जी सर माली जब पास मान सर में देर खरखती गी औ खुशकी जी दा अगा पक्यू में نو ما تخکاری چستا و کار دا سی چستا کار دی وجه نا اکثر انسان دا سی کرو نکی چی انسان دی جسم نا در دیتا خوله و غیره وزی او جسم کی و قسم خوشکی پیدا شی زمانگا دا جسم چی دی دی که صرف تا چی منگا سل دی تقسیم کو خپل جسم